جہ کے کھو تہاں تم بسنا، نرپو نام جپو تیرا رسنا، تُو میری نو ہے تُو پندار، رنگ رسا تُو من ہے آدھار، تُو میری شوبا تُم سنگ رچیا، تُو میری اوٹ تُو ہے میرا تکیا، من تن انتر تُو ہی سے آیا، مرم تمہارا گرتے پایا، سب گرتے جڑیا ایک ایک ہے، نانک داس ہر ہر ہر ایک ہے۔ गौड़ी ग्वारेड़ी महला पंजवा व्यापत हरख सोग विस्थार व्यापत सुर्ग नरक अवतार व्यापत तन निरतन पेख शोभा मूल व्यादि व्यापस लोभा माया व्यापत बहु प्रकारी संत जीवे प्रभ ओठ तुम्हारी रहाओ व्यापत अंग बुद्ध का माता व्यापत पुत्र कलत्र संग्राता व्यापत हस्त कोड़े अर बस्ता व्यापत रूप जोबन मदमस्ता व्यापत कोम रंक अर रंगा व्यापत गीत नाद सुन संगा व्यापत सेज महल सिगार पंचदूत व्यापत अंधियार व्यापत कर्म करे हो फासा व्यापत ग्रस्त व्यापत उदासा आचार व्यवहार व्यापत ए जात सब कुछ व्यापत बिन हर रंग रात संतन के बंधन काटे हर राय ताको कहां व्यापै माए तहु नानक जिन तूर संत।